नेपाली मुभी इन्डस्ट्रीमा हुने गरेका लेटेस्ट गतिविधिहरूको कलेक्सन लिएर आउने यो हो कार्यक्रम मुभी एन्ड मोर। आज फेरि पनि म सङ्गीता श्रेष्ठको साथमा हाम्रो यो कार्यक्रम मुभी एन्ड मोर आइसकेको छ र साथमा मेरो कलेक्सन पनि। तर आजको मेरो कलेक्सनहरू तपाईँहरूमा आज राख्नुभन्दा पहिले तपाईँहरूलाई थाहा छ हामी के गर्छौँ। नर्मली हामी कार्यक्रममा कुनै पनि किसिमको इन्फर्मेसन या अपडेटमा जानुभन्दा पहिले एक किसिमको हाम्रो मुडलाई अलिकति फ्रेस गरौँ न त, होइन? भर्खर त कार्यक्रम सुरु भएको छ, हाम्रो कार्यक्रमबाटै हाम्रो मुड अलिकति फ्रेस गरौँ न त भन्नुको लागि हामी गीत सुन्छौँ, होइन? हरेकपल्ट कार्यक्रम सुरु हुने बित्तिकै हामीले गीत नै सुन्नुपर्छ भन्ने त्यस्तो कुनै हार्ड एन्ड फास्ट रुल त होइन, तर पनि कार्यक्रममा चाहिँ सुरुवातमै हामीले यसो गीतहरू सुन्दै, होइन, त्यो पनि नेपाली गीतहरू सुन्दै रमाउँदै कार्यक्रमको सुरुवात गऱ्यौँ भने के हुन्छ भने हामीले तपाईँहरूमाझ राख्न लागेको जुन इन्फर्मेसनहरू छ नेपाली सिनेमाको बारेमा, नेपाली सिनेमासँग जुडेका व्यक्तिहरूको बारेमा, फिल्म मेकर्सहरूको बारेमा, त्यो सुन्न अझै मजा आउँछ, होइन? सो आजको कार्यक्रमको सुरुवात पनि मैले गीतबाट नै गर्ने सोच बनाएको हुनाले यो गीत म तपाईँहरूमाझ राख्दैछु। यसपछि तयार हुनुहोस्, आजको मेरो कलेक्सनहरू म तपाईँहरूसँग शेयर अफ कोर्स गर्ने नै छु।

आजको कार्यक्रमको सुरुवातमा तपाईँहरूलाई 2018 लिएर जानु मन लाग्यो मलाई, किनकि 2018 एउटा यस्तो वर्ष थियो जुन वर्ष नेपाली सिनेमामा एकजना अर्को नायिकाले डेब्यू गरेकी थिइन्। हुन त उनलाई नायिकाभन्दा पहिला हामीले मोडलको रूपमा पनि चिनिसकेका थियौँ, तर हामीले एक्ट्रेसको रूपमा जब उनलाई आउँदैछन् रे, फिल्म गर्दैछन् रे, त्यो पनि कोसँग भन्दा अनमोल केसीसँग भन्दाखेरि चाहिँ, अब एकजना अर्को नायिका नेपाली सिनेमा इन्डस्ट्रीमा कन्फर्म इस्टाब्लिस हुने भयो भन्ने चाहिँ हामीलाई लागेको थियो। सिनेमाको नाम थियो क्री, तपाईँले सम्झिनु भएको छ भने म कुरा गर्दैछु अदिति बुढाथोकीको। अदिति बुढाथोकीलाई फर्स्ट टाइम पेयर बनाएर जब अनमोल केसीसँग डेब्यू गराइयो क्री सिनेमाबाट, 2018 ब्लकबस्टर मुभी यही नै हुन्छ भनेर धेरैले अनुमान लगाएका थिए, तर त्यस्तो केही पनि भएन। यो सिनेमालाई दर्शकले त्यति धेरै रुचाएनन्। आई थिङ्क अनमोल केसीको सिनेमाको करियरको लिस्टमा हेर्ने हो भने केही यस्ता सिनेमाहरू जुन सोचेको जस्तो, अपेक्षा गरेको जस्तो हुन सकेन, मध्येको एउटा सिनेमा क्री पनि थियो। क्री पछि उनको जुन सिनेमाको करियर जुन उनले सोचेको थियो त्यो अनुसार अगाडि बढ्न सकेन। 2018 पहिलो सिनेमा आएको उनको, त्यसपछि एकैपल्ट 2022 गएर बल्ल उनको दोस्रो सिनेमा आयो बाबरी भनेर। बाबरी सिनेमामा उनलाई धीरज मगरको साथमा कास्ट गरिएको थियो, फर्स्ट फिल्म अनमोल केसीसँग, दोस्रो फिल्म धीरज मगरसँग, जसलाई पनि एकदमै मन पराइन्छ होइन। बाबरी सिनेमाको कुरा गर्ने हो भने यो सिनेमाको टाइटल एउटा गीत बाहेक सिनेमा कुन बेला आयो र गयो त्यो पनि थाहा भएन। सो त्यो हिसाबले उनको सिनेमाको करियर, नेपाली फिल्ममा उनको करियर खासै राम्रो छैन भनेर अनुमान सबैले लगाउन थाले। यो बिचमा हामीले अदिति बुढाथोकीलाई धेरै भयो देखेका छैनौँ नेपाली सिनेमामा, कतिवटा स्क्रिप्टमा चाहिँ कुरा भएको छ अरे भनेर चाहिँ सुनिन्छ, तर देखेका छैनौँ। यिनै अदिति बुढाथोकी बलिउडमा होइन, बलिउडको सिनेमा या त्यहाँको ठुलो बजारमा आफूलाई इस्टाब्लिस गर्ने तयारीमा छिन्, स्ट्रगल गर्दैछन् भन्ने कुरा चाहिँ हामीले बेला बेलामा सुन्ने गरेका थियौँ। यति बेला मैले आजको कार्यक्रमको सुरुवातमा अदिति बुढाथोकीको कुरा यस कारणले गरेँ किनकि हालै मात्र हिन्दी भाषाको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ, फरिश्ता नाम दिएको छ, फरिश्ता बोलको यो गीत चाहिँ सार्वजनिक भएको छ, जसमा अदिति बुढाथोकीलाई फिचर गरिएको छ मुख्य भूमिकामा। यो गीतको कुरा गर्नुपर्दा गीतलाई कमल खानले गाएका हुन्, उनको आवाजमा चाहिँ गाइएको गीत हो यो होइन। सुन्दा एकदमै रमाइलो सुनिन्छ, निकै रमाइलो सुनिन्छ यो गीत। साँच्चै पनि भन्नुपर्दाखेरि फरहाद सामजीको चाहिँ निर्देशनमा बनेको यो भिडियोमा हामीले राम्रो राम्रो दृश्यहरू पनि देख्छौँ। त्योभन्दा पनि अर्को एउटा कुराले पनि यो म्युजिक भिडियोको र अदिति बुढाथोकीको जुन पेयर गरिएको छ होइन म्युजिक भिडियो, त्यसको कुरा यस कारणले पनि भइरहेको छ कि यो म्युजिक भिडियोमा अदिति बुढाथोकीको साथमा अर्को लिड एक्टरको रूपमा देखिएका छन् जहिर इकबाल। जहिर इकबाल धेरैजसो अवस्थामा चाहिँ सोनाक्षी सिन्हा, बलिउडकी इस्टाब्लिस नायिका सोनाक्षी सिन्हाका श्रीमानको रूपमा चिनिन्छन् भने एक्टरको रूपमा पनि उनका केही कामहरू, केही फिल्महरू हामीले देखिसकेका छौँ, जस्तै नोटबुक, उनको फर्स्ट मुभी।

थियो 2019 रिलिज भएको सिनेमा, त्यसपछि डबल एक्सल भन्ने फिल्म थियो जसमा चाहिँ सोनाक्षी र जहिर इकबालले सँगै काम गरेका थिए। त्यसैपछि नै उनीहरूको बिचमा फेयर भएपछि उनीहरूको विवाह भएको भनेर पनि सबैलाई थाहा नै छ। अर्को एउटा सिनेमा थियो रसलान भनेर, होइन, जसमा चाहिँ जहिर इकबाललाई नै कास्ट गरिएको थियो। यिनै सिनेमाहरू, केही म्युजिक भिडियोहरू, केही एल्बम्सहरूमा पनि हामीले देख्न सक्छौँ जहिर इकबाललाई, र त्योभन्दा पनि बढी सोनाक्षी सिन्हाका हस्बेन्डको रूपमा पनि हामी उनलाई चिन्छौँ, र उनैको साथमा चाहिँ जोडी बनेर देखिएका छन् यो म्युजिक भिडियोमा अदिति बुढाथोकी। रोमान्टिक लभ स्टोरीलाई चाहिँ म्युजिक भिडियोमा उतारिएको छ, जसमा चाहिँ समुद्रको छेउमा पनि केही दृश्यहरू खिचिएको छ, केही दृश्यहरू घरमा खिचिएको छ, होइन, केही दृश्यहरू चाहिँ नि गीत गाउँदै गरेको अवस्थामा जहिरलाई चाहिँ नि एउटा सिङ्गरको रूपमा देखाइएको, गीत रेकर्डिङ हुँदै गरेको, अनि उनीहरूको चाहिँ हुन्छ नि लभ ब्रेकअप अनि अगेन लभ अफेयर, यस्तो किसिमको कुराहरू चाहिँ देखिएको छ। रोमान्सलाई थिम बनाएको छ भनौँ न। र यो म्युजिक भिडियो देखिसकेपछि यति बेला साँच्चै पनि अदिति बुढाथोकीले जुन स्ट्रगल गरेका थिए बलिउड सिनेमामा इस्टाब्लिस हुनुको लागि या बलिउडको ठुलो मार्केटमा आफूलाई प्रेजेन्ट गर्नको लागि, त्यो उनको हार्डवर्क, त्यो उनको कोसिसले चाहिँ अब यति बेला चाहिँ केही हुन्छ नि रूप दिन लिन लागेको हो कि, केही रूप लिन लागेको हो कि, साँच्ची पनि उनको अन्य प्रोजेक्टहरू पनि आउँदैछन् कि भनेर चाहिँ देखाइएको छ। सो त्यो अवस्थामा नेपाली सिनेमा संसारमा इस्टाब्लिस हुन कोसिस गरिरहेकी अदिति बुढाथोकीको त्यो कोसिस सोचे जस्तो रिजल्टमा परिणत नभइसकेपछि यति बेला बलिउडमा ट्राई गरिरहेकी अदिति बुढाथोकीको लागि हामी भने मुभी एन्ड मोरको तर्फबाट अल द बेस्ट भन्न चाहन्छौँ उनको आउने भविष्यको लागि।

आजको कार्यक्रममा यदि हामीले गौथली सिनेमाको बारेमा कुरा गरेनौँ भने पक्कै पनि यसलाई हामीले फेयर भन्न सक्दैनौँ, मिल्दैन। किनभने कहिलेकाहीँ मात्रै भन्छ यस्तो किसिमको सिनेमाहरू जसमा चाहिँ चाइल्ड एजुकेसनको कुराहरू उठेको हुन्छ या एजुकेसनकै कुरा उठेको हुन्छ भनेर भनौँ, होइन? हाम्रो देशमा जुन किसिमको शिक्षा प्रणाली छ या एउटा कन्सेप्ट छ, एउटा सोच छ, त्यो कुराहरूलाई लिएर हत्तपत्त सिनेमाहरू बन्दैन। किनभने नेपालमा बन्ने प्रायःजसो सिनेमाहरू कि त एक्सन बेस्ड हुन्छ, कि त लभ स्टोरी हुन्छ, कहिलेकाहीँ थ्रिलर हुन्छ, सस्पेन्स हुन्छ, हरर हुन्छ कहिलेकाहीँ, अनि त्यसपछि चलेको खण्डमा या एकदमै धेरै अहिले फ्यासनमा छ भनेपछि कमेडी बेस्डमा पनि हुन्छ। तर यसरी एउटा सोसाइटीको हिडन ट्रुथलाई लिएर सिनेमा बनाउने आँट हत्तपत्त गरिँदैन। पछिल्लो समय रोल नम्बर एक भन्ने जुन सिनेमा आएको थियो त्यो सिनेमाले पनि राम्रै रेस्पोन्स पाएको थियो। सिनेमा चाहिँ जुन कथामा बनेको थियो त्यो चाहिँ अफकोर्स नेपाली समाजमा शिक्षालाई लिएरै थियो भने त्यसको केही समय पछाडि रिलिज भयो यो सिनेमा गौथली। जुन सिनेमा रिलिज भएको पहिलो हप्ता नै सिनेमाले राम्रो कमाइ गर्यो है भनेर हामीले कुरा गरिसकेका थियौँ भने यो वर्ष रिलिज भएको सिनेमाहरूमध्ये हामीले कुरा गर्नु पर्दाखेरि गौथलीको कुरा नगरिरहन सक्दैनौँ। किनभने यो वर्ष रिलिज भएको सिनेमाहरूमध्ये लाली बजार, जसको एकदमै धेरै चर्चा भयो, होइन, कमाई पनि निकै राम्रो गर्यो सिनेमाले, र लाली बजार पछि यसो हेर्दाखेरि गौथली पनि कम चाहिँ देखिएन। रिलिज भएको केही दिन पछाडिबाट नै बक्स अफिसमा एकदमै आक्रामक बिजनेस गर्न सुरु गरेको हो यो सिनेमाले। त्यही लेभलमा सिनेमाको टिकट्सहरू पनि बिक्री भएको हो, होइन, लगातार दर्शकहरूको मुखमा यो सिनेमाको कुरा एकदमै राम्रो बन्यो अरे भन्ने कुरा चर्चा विषय चाहिँ मैले भनिहालेँ, हत्तपत्त एजुकेसनमा, शिक्षामा, विषयमा सिनेमा बन्दैन, तर यो सिनेमा बनाइयो पनि र बनाइएको यो सिनेमाले एकदमै राम्रो चर्चा पनि पायो। यति बेलासम्म पनि यो सिनेमा लगातार रूपमा सिनेमा हलमा प्रदर्शनमा आइ नै राखेको छ। तर पछिल्लो 17 दिनको यो सिनेमाको व्यापारको कुरा गर्ने हो र विशेष गरी चलचित्र विकास बोर्डले जुन आफूले प्रदर्शनमा आइसकेको सिनेमाहरूको लिस्टमा कसले कतिको कमाइ गर्यो भन्ने जुन एउटा डाटा जुन सार्वजनिक गरिन्छ त्यो डाटालाई हेर्ने हो भने के देखेको छ भने लगभग 17 दिनमा यो सिनेमाले 4,94,915 टिकट बिक्री गरिसकेको छ। 17 दिनको मात्रै कुरा गर्दैछु है म यति बेला। त्यो हिसाबले सिनेमाले 13,64,46,535 रुपियाँ कमाई गरिसकेको छ। थर्ड विक रनिङमा भए पनि सिनेमाको जुन स्पिड छ, होइन, जुन दर्शकहरू आउने कन्टिन्यू सिनेमा लागिरहने त्यो स्पिडमा ब्रेक लागेको छैन, कन्टिन्यू त्यही लेभलमा सिनेमा गइरहेको छ। भनेपछि हामी के अन्दाज लगाउन सक्छौँ भने हामीले मनदेखि कुनै सिनेमा बनायो, हाम्रो आफ्नै भाषाको सिनेमा बनायो, हाम्रो आफ्नै सोसाइटीको कथाको कुरा उठायो, शिक्षाको कुरा उठायो र कतिपय बालबालिकाहरूले विभिन्न कारणहरूले शिक्षा लिन सकिरहेको छैन र जुन लाइफ उनीहरूले भोग्नु परिरहेको छ, बाल विवाहको कुरा गरौँ, होइन, त्यो सबै कुराहरूलाई पनि सिनेमा बनाउन सकिन्छ है। सिनेमा बनाउन मात्रै होइन, बनाएर कमाउन पनि सकिन्छ है भन्ने राम्रो उदाहरण बन्यो गौथली। र गौथलीको यो जुन प्रदर्शनपछिको लगातार कमाई चलिरहेको छ, हल भिडका भिड चलिरहेको छ, यो खुसी तपाईँहरूसँग मैले सेयर गर्नुपर्छ जस्तो लाग्यो मलाई। त्यसै कारण म यो कुरा गर्दैछु। तपाईँले सम्झिनु भएको छ भने ज्येष्ठको 15 गते प्रदर्शनमा आएको थियो यो सिनेमा, तर अहिलेसम्म पनि यो सिनेमा लगातार रूपमा त्यही स्पिडमा अगाडि बढिरहेको छ। सो हाम्रो तर्फबाट धेरै धेरै धेरै बधाई दिन चाहन्छौँ यो सिनेमाको होल टिमलाई। र यतिका कुरा गरिसक्यो हामीले यो सिनेमाको बारेमा भने तपाईँहरूलाई फेरि पनि एकपल्ट रिमाइन्ड गराउन चाहन्छु कि अरुण छेत्री, सिमरन खड्का अनि मदन कृष्ण श्रेष्ठ, होइन, उहाँहरूको मुख्य भूमिका रहेको यस सिनेमालाई निर्देशन भने डाक्टर कपिल रिजालले गर्नुभएको हो, जो हामीले स्वास्थ्य या मेडिकलको सेक्टरमा चाहिँ नि वेल नोन पर्सनालिटी डाक्टर भोला रिजालको छोरा हुनुहुन्छ। र उहाँको निर्देशनप्रतिको जुन मोह या माया छ त्यसैले गर्दा पनि हुनुपर्छ, उहाँले आफैले निर्देशन गर्नुभएको यो सिनेमाले यति बेला असाध्यै राम्रो रेस्पोन्स पाइरहेको छ। सो धेरै धेरै बधाई, धेरै धेरै शुभकामना दिँदै यो सिनेमाको गीत नै म तपाईँलाई यति बेला सुनाउँछु हाम्रो मुभी एन्ड मोरमा।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पामदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

नेपालमा म्युजिक भिडियोलाई निर्देशनको एउटा पाटो बनाउँदै नेपाली सिनेमामा लागेर नेपाली सिनेमा निर्देशन गर्ने निर्देशकहरू पनि धेरै छन्, जसमध्येका एक सुब्रत आचार्य पनि हुन्। सुब्रत आचार्य जसलाई हामीले धेरैजसो म्युजिक भिडियो निर्देशकको रूपमा चिन्ने गर्छौँ भने पछिल्लो समय हेर्ने हो भने उनैको निर्देशनमा बनेको अदकट्टी नाम गरेको एउटा सिनेमा थियो, त्यसपछि सुश्री सम्पत्ति नाम गरेको पनि सिनेमा थियो। सिनेमाले त्यस्तो सोचेको जस्तो रेस्पोन्स त पाउन सकेन, तर पनि सबैले बनाएको हरेक सिनेमा सुपर डुपर हिट हुन्छ भनेर अपेक्षा गर्नु पनि हुँदैन। त्यो नगर्दा नगर्दै पनि आफूलाई मनमा लागेको, आफूले म गर्छु र गर्न चाहन्छु र यसको रेस्पोन्स राम्रो आउँछ भनेर पनि अपेक्षा गरेर पनि सिनेमालाई निरन्तरता दिनु पनि आफैमा एउटा च्यालेन्ज हो। र यति बेला सुब्रत आचार्यले निर्देशन गर्न लागेको एउटा नयाँ सिनेमाको अनाउन्समेन्ट भएको छ। सिनेमाको टाइटल राखिएको छ 25-25 भनेर। के हो यो 25-25 थाहा छैन, विषय के होला यसो सुन्दाखेरि चाहिँ कतै कमेडी हो कि जस्तो पनि लाग्छ, त्यो पनि हो कि होइन त्यो पनि स्योर छैन, किनभने केही कुरा क्लियरै हुन सकिरहेको छैन के हो 25-25 भनेर। तर यो के हो त भन्ने कुरा जसरी तपाईँले सुन्दाखेरि कन्फ्युज हुनुभयो, मैले कन्फ्युज भएँ सुन्दाखेरि होइन, तर यो सिनेमाको टिमलाई नै सोद्धा, विशेष गरी निर्देशक आचार्यलाई नै सोद्धा के हो त यो 25-25 भनेको भनेर सोद्धा उनले के भनेका छन् भने, हामी प्रायः 100 लाई 50-50 र 50 लाई 25-25 भन्छौँ। हाम्रो लागि 100% भनेकै 50 हो र 25-25 त्यसैको एउटा टुक्रा हो भनेर पनि उनले भनेका छन्। सो यो कथा जुन हामीले रोज्यौँ, यो कथालाई यस्तै किसिमको टाइटल चाहिएको थियो, त्यसै कारणले टाइटल 25-25 भनेर राखिएको छ भनेर भने। त्यसको मतलब उनले अझै पनि धेरै कुराहरू क्लियर भनेका छैनन् कि कथा के हो किन हो कसरी हो भनेर भनेका छैनन्, तर पक्कै पनि अझै केही कुराहरू अगाडि आउँदै जाँदाखेरि धेरै कुराहरू हामीले बुझ्न पनि सक्छौँ होला। अहिलेलाई पनि सिनेमाको कास्टिङको कुरा

अभिषेक खड्का, खुशी कार्की, प्रमोद अग्रहरी तीनजनाको चाहिँ मुख्य भूमिका दिएको छ सिनेमामा। अनि एउटा अर्को कुरा, नेपालमा कमेडी एक्टरहरूको आफ्नै किसिमको भ्याल्यु छ, उनीहरूलाई माया गर्ने दर्शकहरू आफ्नै किसिमको छन् होइन। तिनीमध्येका एक चर्चित कमेडियन अमित सुब्बा, जसलाई हामीले भक्ते भाइ भनेर पनि चिन्छौँ, उनले पनि यसै सिनेमाबाट डेब्यू गर्दैछन्। सो धेरै कुराहरू क्लियर हुन बाँकी नै छ, तर जति बेला यो सिनेमाको अन्य केही टुल्स, अन्य केही इन्फर्मेसनहरू बाहिर आउँछ म तपाईँहरूसँग सेयर गर्नेछु मुभी एन्ड मोरमा। अहिलेलाई भने म तपाईँलाई गीत सुनाउँछु, किनभने हामी कार्यक्रममा कुराकानी मात्रै होइन गीत पनि सुन्छौँ होइन। सो म तपाईँलाई गीत सुनाउँदैछु। यो गीत मैले लिएको छु स्वयं सुब्रत आचार्यले निर्देशन गरेको सिनेमा सुश्री सम्पत्तिबाट।

आउनुहोस् मुभी एन्ड मोरमा अब हामी एकैछिन कुरा गरौँ केही दिन अगाडि रिलिज गरिएको एउटा टिजरको बारेमा, जुन टिजरलाई देखेर यति बेला धेरैले कुरा गर्ने विषय बनेको छ। कतिपय अवस्थामा कहिले कहिले कसैको हकमा होल लाइफमा आफूले दिएको कति

वर्षहरू नेपाली सिनेमाको लागि या साहित्यको लागि या कथाको लागि जे भनौँ आर्टसँग रिलेटेड कुनै पनि विषयमा आफू आबद्ध छ र आफूले आफ्नो जीवनको धेरै वर्षहरू दिइसकेको छ, धेरै कामहरू पनि बाहिर ल्याइसकेको छ भने पनि ती कामहरूले

होइन वाहवाही लिने मान्छेहरूले अप्रिसिएट गर्ने त्यो चाहिँ नेचुरल्ली हो. कुरा गर्न मन लाग्यो यति बेला मलाई पार्वतीको, जुन पार्वतीको टिजर बाहिर आएको छ निता ढुङ्गाना फिल्म्सबाट बनेको यो सिनेमामा मुख्य भूमिकामा निता ढुङ्गा आफै पनि कास्ट भएकी छिन् र उनले आफै निर्देशन गरेको सिनेमा पनि हो यो. यो सिनेमाको टिजर या त्योभन्दा अगाडि पोस्टरको कुरा गर्दा पोस्टर बाहिर आउने बित्तिकै सबैजनाले ओहो केही त डिफ्रेन्स छ है यो सिनेमामा भनेर अनुमान गरिसकेका थिए. टिजर बाहिर आएको छ, टिजरमा जसरी निता प्रस्तुत भएकी छिन् त्यो देख्दाखेरि वा कति मेहनत गरिनु होला यो काम गर्नलाई, यो क्यारेक्टर गर्नुको लागि. अहिलेसम्म उनले काम गरेको सिनेमाहरूमा यो फिलिङ्स कहाँ थियो होला, यस्तो किसिमको कामहरू योभन्दा अगाडि उनको किन आएन होला भनेर सोच्न बाध्य भएका छन् धेरैजना यति बेला. निता ढुङ्गानाको कुरा गर्ने हो भने उनले अहिलेसम्म धेरै सिनेमाहरूमा काम गरिसके. 2008 उनले नेपाली सिनेमामा डेब्यू गरेकी थिइन् अजम्बरी नाता नाम गरेको सिनेमाबाट. त्यसपछि उनको सिनेमाहरूको कुरा गर्ने हो भने चाहे मसानको कुरा गरौँ होइन, हाम्रो माया जोनी जोनीलाईको कुरा गरौँ, दबाब, नोटबुक, छ एकांश, भुल भुलैया होइन, थुप्रै यस्ता सिनेमाहरू छ, धेरै नै लामो छ लिस्ट उनको सिनेमाहरूको. तर जबदेखि उनले आफै प्रोडक्सन सम्हालेर आफ्नै होम प्रोडक्सनबाट सिनेमा बनाउन थालिन् त्यो बेला उनले आफ्नो क्यारेक्टरहरूमा अलिक बढी ध्यान दिन थालेको हो कि जस्तो पनि देखिन्छ. सो हुनसक्छ त्यो अवस्थामा यति बेला निता ढुङ्गानाको उनको आफ्नै निर्देशनमा बनेको सिनेमा जुन पार्वती नाम दिएको छ यसको टिजर सार्वजनिक भएपछि यो टिजरमा के देखियो भने एउटा गाउँको जस्तो दृश्य छ, एउटा खुला आकाशमुनि दिदी र भाइ बसेको छ. निता ढुङ्गानाको क्यारेक्टर अलिकति एबनर्मल टाइपको देखिन्छ र त्यो एबनर्मल वेमा पनि उनले आफ्नो भाइसँग संवाद गर्दै गरेको देखिन्छ होइन. तिमीलाई कसको धेरै माया लाग्छ भनेर सोध्ने गरेको छ भाइले र दिदीले एन्सर गर्दै गरेकी छिन्. त्यति दुई चारवटा डायलगमा पनि सबैले निता ढुङ्गानाको पर्फर्मेन्सलाई चाहिँ अप्रिसिएट गरेको छ. यो सार्वजनिक गरेको टिजरमा हामीले कि त निता ढुङ्गानालाई मात्रै देख्छौँ कि त उनको भाइको भूमिकामा देखिएको अशोक दर्जीलाई. अशोक दर्जीको पर्फर्मेन्स पनि त्यत्तिकै राम्रो देखिएको छ. यति छोटो दृश्यमा पनि दुबईको पर्फर्मेन्स वाउ भन्ने लायकको बनेको छ. भनेपछि यो सिनेमा सार्वजनिक भइसकेपछि कस्तो रिजल्ट सिनेमाले ल्याउने होला, कस्तो कथा बोकेर ल्याएको होला सिनेमाले, मलाई चाहिँ एकदम एक्साइटमेन्ट छ यो सिनेमा हेर्नलाई. भदौको 12 प्रदर्शनमा आउन लागेको छ होइन. यो सिनेमा सार्वजनिक भइसकेपछि मलाई लाग्छ रेगुलर बेसिसमा बन्ने त्यही हल्का फुल्का कथा विषयवस्तुलाई लिएर बनाउने सिनेमाहरूको दाजुमा जब कुनै पनि समाजको एउटा गहन विषयलाई लिएर सिनेमा बनाइन्छ हामीले पनि अप्रिसिएट गर्नुपर्छ जस्तो लाग्छ. किनभने यस्तो किसिमको विषयवस्तुमा बन्ने सिनेमाहरू बारम्बार बन्दैनन् कि, किनभने सबैलाई कमर्सियल रिटर्न चाहिएको छ, सबैजना कमर्सियल फिल्म बनाउन चाहन्छन्. त्यो अर्थमा यो सिनेमा कमर्सियल होइन पनि भन्न खोजेको होइन, समाजभित्रको यस्तो कथाहरूलाई बाहिर ल्याउनु अनि त्यसलाई हुबहु उतार्नमा ठुलै हिम्मत चाहिन्छ. सो निता ढुङ्गानाले यो सिनेमा, यो विषयको सिनेमा बनाउने जुन प्रयास गरेकी छिन्, हामी आशा गरौँ उनको जुन अपेक्षा लिएर यो सिनेमा उनले बनाइन् र बाहिर ल्याउने तयारी गरिरहेकी छिन्, यसले चाहिँ नेपालीहरूको मनमा एउटा राम्रो स्थान चाहिँ पाउनेछ भनेर आशा गरौँ.

त्यति बेला एउटा पोस्टर सार्वजनिक भएको छ, पोस्टरमा अरू केही पनि देखिँदैन, दुर्गा माताको फोटो देखिन्छ होइन, त्यो फोटोको अगाडि एकजना बच्ची उभिएको जस्तो देखिन्छ, उभिएको जस्तो होइन उभिएकै छ, बच्ची नै हुनुपर्छ किनभने उनलाई ब्याकबाट मात्रै चाहिँ फिचर गरिएको छ होइन, कपाल छोडेको रातो रङको लुगा लगाएको एकजना बच्ची दुर्गा मातातिर फर्किएर उभिएको देखिन्छ, उनलाई पछाडिबाट मात्र देखाइएको छ र यो पोस्टरमा टाइटल लेखिएको छ दुर्गा भनेर, अ फिल्म बाय सम्राट बस्नेत यति भनिएको छ। र यति बेला मलाई के कुरा गर्न मन लाग्यो भने हामीले योभन्दा अगाडि पनि कुरा गऱ्यौँ, आजको एपिसोडमा शिक्षाको कुरा गऱ्यौँ, नेपाली सिनेमालाई चाहिँ अब अलिकति ट्र्याकदेखि बाहिर गएर लभ स्टोरी एक्सन जनर होइन डान्स या कमेडी भन्दा पनि अलिकति फरक चाहिँ लगेर एजुकेसनसँग जोडेर कस्तो राम्रो गौँथली जस्तो सिनेमा बनायो भनेर हामीले कुरा गऱ्यौँ। योभन्दा अगाडि एकैछिन अगाडि हामीले पार्वती सिनेमाको कुरा गऱ्यौँ, जहाँ चाहिँ यही समाजमा भएको थुप्रै एबनर्मल छोरी छोराहरूको कथालाई उठाएर बनाइएको पार्वतीको पनि कुरा गऱ्यौँ र अब यति बेला दुर्गा। दुर्गा शक्तिको प्रतीक, सबैलाई दुर्गा भन्ने बित्तिकै हामी हुनसक्छ विजयादशमीलाई सम्झिन्छौँ, दसैँलाई सम्झिन्छौँ, दुर्गा माताको शक्ति पावरलाई सम्झिन्छौँ र त्यो दुर्गा माताको शक्ति या पावरलाई हामीले जहिले पनि एउटा केटी मान्छेसँग जोडेर हेर्छौँ र कुरा गर्छौँ। हुनसक्छ यो सिनेमा दुर्गाले पनि यस्तै केही कुराहरू भन्न खोजेको हो कि, र यो सिनेमाको बारेमा यति कुरा गरिसक्यो भने म तपाईँलाई बताउन चाहन्छु कि यो सिनेमालाई निर्देशन गर्ने तयारी गरिरहेका छन् द्वन्द निर्देशकको रूपमा, जसलाई हामी चिन्दछौँ सम्राट बस्नेत। उनले 4 वर्ष अगाडि पनि एउटा अर्को सिनेमा बनाएका थिए लाखे नाम गरेर है। सिनेमाप्रतिको रुचि हेर्दाखेरि कहिले लाखे अनि कहिले आएर दुर्गा भन्दाखेरि सायद लभ स्टोरी एक्सन कमेडी बाहेकको दुनियाँ पनि छ जुन सिनेमामा उतार्न सकिन्छ भन्ने उद्देश्य लिएर चाहिँ अगाडि बढिरहेको व्यक्ति हो कि निर्देशक हो कि जस्तो पनि देखियो निर्देशक सम्राट बस्नेत। सो उनले यो जुन यति बेला पोस्टर सार्वजनिक गरेका छन् यसो हेर्दाखेरि त्यति क्लियर देखिँदैन होइन, दुर्गा माताको लुक्स पनि त्यति क्लियर देखिँदैन किनभने सबै फोकस चाहिँ जो दुर्गा माताको अगाडि उभिएकी बालिकामाथि छ, रातो रङको लुगा अनि रातो टिका अनि रातो अबिर होइन त्यो मन्दिरमा पनि, सो अलिकति धेरै रातो कलर चाहिँ खेलिएको देख्दाखेरि हुनसक्छ यो सिनेमा द्वन्द अलिकति हिंसा सँग पनि रिलेटेड छ कि जस्तो चाहिँ लाग्यो है मलाई चाहिँ, हुनसक्छ त्यो पनि हुनसक्छ होइन। सो यो सिनेमाको अब सुट गर्ने तयारीमा छन् यो टिम, काठमाडौँ पोखरा चितवन र वरिपरिको ठाउँहरूमा चाहिँ सुट गर्ने भनेर भनिएको छ। लघु लघु 90 दिनको सुट चाहिँ यो सिनेमाको लागि तोकिएको छ भने फिल्ममा आर्टिस्टहरू को को हुने होइन, टेक्निकल टिममा को को के हो त्यस्तो धेरै कुराहरू क्लियर भइसकेको छैन, त्यो नहुँदा नहुँदै पनि यो सिनेमाको चाहिँ पोस्टर सार्वजनिक भइसकेको छ। हामी आशा गरौँ यसरी नै नेपाली सिनेमामा सबै रुटिन टाइपले आइरहने सिनेमा भन्दा अलिकति फरक किसिमको फिल्महरू पनि बन्नेछ, बनाइनेछ र आउनेछ र हामी त्यो सिनेमाहरूलाई हेरेर भरपूर इन्जोय गर्छौँ, अप्रिसिएट गर्छौँ भनेर सोचौँ। सो हामी अल द बेस्ट भन्न चाहन्छौँ दुर्गा सिनेमाको टिमलाई, विशेष गरी निर्देशक सम्राट बस्नेतलाई उनको नयाँ सिनेमाको लागि। योभन्दा अगाडि उनले जङ्गे, त्यसभन्दा पछि लाखे र अब आएर दुर्गा बनाउने तयारी गरिरहेका छन्। सो अल द बेस्ट टिम दुर्गालाई।

Your choice.

your choice.